तन मन फिका हो, फिको फिका सदिए, फिके फिकी सोए, फिका दरगह सटिए, मो फिके तुका पाए।